0: اقتصادی مدد کی بھی گنجائش رکھی گئی ہے۔ وزیر اعظم نریندر مودی نے آج کہا ہے کہ حکومت اس بات کو یقینی بنانے کے لیے عہد بند ہے کہ ملک میں عوامی نظام تقسیم PDS کے ذریعے ہر ضرورت مند فرد کو وقت پر سمت میں PDS کو زیادہ جدید اور مؤثر بنانے کے لیے فیصلہ کیا جا رہا ہے۔ سوشل میڈیا کی ایک پوسٹ میں وزیر اعظم نے کہا کہ یہ اقدام PDS کے تحت فراہمی، لاجسٹک اور نقل و حمل کے انتظامات کو مزید شفاف اور مؤثر بنائے گا، جس کے ساتھ ساتھ یہ شکایتوں کو اقتصادی امور سے متعلق کابینہ کمیٹی CCEA نے آج PDS میں خودکاری کے ساتھ راشن ٹرانسپورٹ اور ہینڈلنگ انکم میں امداد کے لیے اسکیم سارتھک PDS کو ایک جامع اسکیم کے طور پر جاری رکھنے کی منظوری دے دی ہے۔ اس اسکیم کو 16ویں مالیاتی کمیشن ایوارڈ مدت میں منظوری دی گئی ہے، جس میں مرکز کے حصے کے طور پر 25,530 کروڑ روپے مختص کیے گئے ہیں۔ نئی دلی میں میڈیا کو تفصیلات بتاتے ہوئے اطلاعات و نشریات کے وزیر اشونی ویشنو نے کہا کہ یہ اسکیم اناج کے ایک ریاست سے دوسری ریاست میں نقل و حمل کے لیے ریاستی ایجنسیوں، راشن کی دکانوں اور عوامی نظام میں تقسیم کی جدید کاری میں مدد فراہم کرے گی۔
1: اس پروگرام میں تین بڑے سدھار آج اپروو ہوئے ہیں۔ سب سے پہلا، جی سرکاروں کے ایجنسیز راجیہ میں FCI کا بڑا گوڈاؤن ہوتا ہے، وہاں سے ڈیفرنٹ ڈسٹرکٹس میں، ڈویژنس میں فیئر پرائز شاپ تک پہنچانے کا جو کاسٹ ہوتی ہے، اس کاسٹ کو سپورٹ کریں گے۔ دوسرا، فیئر پرائز شاپس ہیں، ان میں ڈیلرز کا ریمونریشن رکھا گیا تھا، اس کو بڑھانے کی ضرورت تھی، تو وہ بھی فیصلہ لیا گیا۔ اور تیسرا فیصلہ، ٹیکنالوجی کا یوز کر کے پبلک۔
0: جناب ویشنو نے کہا کہ اس اسکیم میں تین بڑے AI پر مبنی ماڈیول ہوں گے، جن کے نام ہیں نرمل، آشا اور سکشم۔ انہوں نے کہا کہ نرمل ایک AI کی قیادت والی ریئل ٹائم PDS مستفیدین کا نظام ہے، آشا ایک کثیر لسانی کو منسلک کرنے کا پلیٹ فارم ہے، جبکہ سکشم AI پر مبنی سپلائی چین پلیٹ فارم ہے۔ کہ یہ اسکیم خوراک کے تحفظ کے قومی قانون کے تحت احاطہ کیے گئے 81,35,00,000 افراد کے لیے حکومت کے عہد کو پورا کرنے کی جانب کام کرے گی۔ انہوں نے کہا کہ یہ اسکیم موجودہ PDS اسکیم کی جگہ نہیں لے گی۔
1: یہ سدھار ہے PDS کے سسٹم میں، پورے ڈیلیوری سسٹم میں، لاجسٹکس میں، ٹرانسپورٹیشن میں، مٹیریل ہینڈلنگ میں، اور PDS کے بینیفیشریز کی گریونس کے ریڈریسل کے لیے بہت بڑا یہ اسٹرکچرل ریفارم ہے۔ اور PDS ایک ایسی ویوستھا ہے جس میں کیندر اور راجیہ مل کر ہی سارا کام کرتے ہیں۔ دور دراز کے شیتر ہو، مہیلائیں ہو، ونچت ہو، سب کو کور کیا جاتا ہے۔
0: ملک کے مختلف حصوں میں بڑھتے ہوئے درجہ حرارت کے دوران وزیر اعظم نریندر مودی نے شہریوں پر زور دیا ہے کہ وہ جتنا ممکن ہو زیادہ سے زیادہ احتیاط برتیں۔ سوشل میڈیا کی ایک پوسٹ میں جناب مودی نے سب کو مشورہ دیا کہ وہ اپنے جسم میں پانی کی کمی نہ ہونے دیں، اور جب کبھی گھر سے باہر جائیں تو پانی کے ساتھ گرمی کے باعث روزمرہ کی زندگی میں بڑھتی ہوئی پریشانیوں کے بارے میں زور دیتے ہوئے جناب مودی نے کہا کہ اس طرح کے موسم میں حساسیت مدد کا ایک بڑا ذریعہ بن جاتی ہے۔ انہوں نے صلاح دی کہ اگر کوئی پیاسا ہو تو اسے پانی کا ایک گلاس پیش کریں۔ انہوں نے ہر کسی پر یہ زور بھی دیا کہ وہ اپنے کنبہ کے افراد اور عزیز و اقربا کے رابطے میں رہیں اور ان کی صحت کے بارے میں معلوم کرتے رہیں۔ انہوں نے زیادہ مقدار میں پانی پینے کی یاد دہانی کرائیں، انہیں تیسرے پہر سخت دھوپ میں باہر نکلنے سے گریز کرنے اور زیادہ سے زیادہ آرام کرنے کے لیے کہیں۔ انہوں نے مزید کہا کہ جانوروں اور پرندوں کو ذہن میں رکھتے ہوئے گھروں کے باہر بالکنیوں میں، چھتوں پر، دکانوں پر یا دفاتر میں چھوٹے برتن میں پانی بھر کر رکھیں۔ وزیر اعظم نے ہر کسی پر زور دیا کہ وہ ان مشکل ایام میں مکمل حساسیت اور جذبے کے ساتھ ایک دوسرے کا خیال رکھیں۔ پیش ہے ایک رپورٹ۔
2: आज केंद्रीय मंत्रिमंडल की बैठक के दौरान प्रधानमंत्री ने सभी मंत्रियों के साथ मौजूदा लू की स्थिति पर चर्चा की। सूचना एवं प्रसारण मंत्री अश्विनी वैष्णव ने बताया कि उन विशेष कदमों पर चर्चा हुई जिन्हें प्रत्येक मंत्रालय और विभाग अपने अपने कार्य क्षेत्र में उठा सकते हैं।
1: प्रधानमंत्री जी ने कैबिनेट में मौसम की जो हीट वेव की परिस्थिति है उसका भी सभी मंत्रियों के साथ चर्चा की और माननीय प्रधानमंत्री जी का जो राष्ट्र के प्रति आह्वान है उसी आह्वान के तहत सभी इस तरह की सुविधाएं की जा सकती है उसके ऊपर भी चर्चा हुई।
2: आकाशवाणी समाचार से विशेष बातचीत में नई दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स के मेडिसिन विभाग के प्रोफेसर डॉक्टर नवल डेटेड रखना और ORS जैसे इलेक्ट्रोलाइट युक्त तरल पदार्थों का सेवन करना और दिन के समय तपती धूप में बाहर निकलने से बचने की सलाह दी। अनुपम मिश्र के साथ आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: सदर जमहूरिया द्रौपदी मुर्मू ने सिक्किम के शहर गैंगटॉक में पिंक सिटी रनर अमा दीदी बाहिनी नामी ख्वातीन मरकूज सरकारी ट्रांसपोर्ट सर्विस को आज झंडी दिखाकर रवाना किया। सिर्फ ख्वातीन के लिए यह बस सर्विस पूरे में दिन में सदर जमहूरिया द्रौपदी मुर्मू ने गैंगटॉक में सिक्किम यूनिवर्सिटी की 7वीं तकसीम असनाद की तकरीब से खिताब किया। उन्होंने कहा कि मुल्क की मजमुई तरक्की के लिए शुमाल मशरक की तरक्की इंतहाई अहम है।
3: नॉर्थ ईस्ट का विकास देश की समग्र विकास के लिए अनिवार्य है। पूर्वोत्तर क्षेत्रों का विकास और राष्ट्रीय विकास के लक्ष्य आपस में जुड़े हुए हैं। यहाँ के युवाओं में असीम प्रतिभा है। सिक्किम सहित अन्य राज्यों से आए हुए विद्यार्थियों से मैं आग्रह करना चाहूँगी कि आप सब एक दूसरे के संपर्क में रहे और मिलजुल कर राष्ट्रीय विकास में योगदान देने का भावना।
0: सुप्रीम कोर्ट ने चुनाव फहरिस्तों पर खुसूसी जामे नजरसानी की इंतखाबी कमीशन की कार्रवाई को कानूनी एतबार से जायज करार दिया है और यह भी कहा है कि आजादाना और मुनसिफाना इंतखाबात कराने के लिए आईन में इस तरह की नजरसानी के लिए कहा गया है। अदालत आलिया ने कहा कि चुनाव कमीशन को आवामी नुमाइंदगी से मुतालिक कानून मजरिया 1950 की दफा 324 और इसके तहत बनाए गए जाब्तों के मुताबिक चुनाव फहरिस्तों पर खुसूसी नजरसानी करने का इख्तियार हासिल है। चीफ जस्टिस सूर्यकांत और जस्टिस जोयमाला बागची पर मुश्तमिल बेंच ने रिट दरखास्तों पर फैसला सुनाते हुए ये बात कही। इन दरखास्तों में गुज़श्ता साल जून में बिहार में वोटर फहरिस्तों पर खुसूसी जामे नजरसानी करने के इंतखाबी कमीशन के नोटिफिकेशन को चैलेंज किया गया था। अदालत ने कहा कि SIR का अमल मकसद को हासिल करना रहा है। चीफ जस्टिस सूर्यकांत की तरफ से सुनाए गए इस फैसले में यह भी कहा गया है कि जब खुद कानून में इंतखाबी कमीशन को किसी भी वक्त खुसूसी नजरसानी कराने को कहा गया है तो इस सूरत में कमीशन के नजरसानी के अमल को महज इस बुनियाद पर नाजायज करार नहीं दिया जा सकता कि मौजूद तरीक़ाकार माजी में कराई गई नजरसानी से मुताबिकत नहीं रखता। लिहाजा ये नहीं कहा जा सकता कि इंतखाबी कमीशन ने अपने कानूनी इख्तियारात से तजावुज किया है। अदालत ने मजीद कहा कि चुनाव कमीशन ने जो वजूहात रिकॉर्ड की हैं उनका वाज़े मकसद इसकी बुनियादी सियासत को बरकरार रखना है। इनमें 4 दहाइयों से ज्यादा मुद्दत पहले खुसूसी नजरसानी कराना, पिछले बरसों में बड़े पैमाने पर राय दहिंदगान का इजाफा होना और हजफ करना, नेज तेजी के साथ बढ़ते हुए शहरी इलाके और नकल मकानी के मामलात शामिल हैं जिनकी वजह से चुनाव फहरिस्तों में मुसन्ना साजी और अदम दुरुस्त। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। असम कानून साज असेंबली ने आज यकसा सिविल कोड बिल को मंजूरी दे दी है जिसके बाद आसाम इस तरह के बिल को मंजूरी देने वाली शुमाल मशरक में पहली और मुल्क में तीसरी रियासत बन गई है। यकसा सिविल कोड आसाम बिल 2026 को पीर के रोज 16वीं आसाम लेजिस्लेटिव असेंबली के पहले इजलास के दौरान पेश किया गया था जिसे ऐवान ने आज इजलास के आखिरी दिन मंजूरी दे दी है। मरकजी वजीर दाखला अमित शाह ने रियासती असेंबली में यकसा सिविल कोड मंजूर किए जाने पर आसाम के लोगों को मुबारकबाद दी है। एक सोशल मीडिया पोस्ट में जनाब शाह ने कहा कि यकसा सिविल कोड उस वक्त से बीजेपी का अजम रहा है जब से इसका कयाम अमल में आया है। अक्लियती उमूर के मरकजी वजीर किरण रिजिजू ने आज तमाम हाजियों को मुबारकबाद दी है और नेक ख्वाहिशात का इजहार किया। सोशल मीडिया की एक पोस्ट में जनाब रिजिजू ने कहा कि हुकूमत ने इस साल करने की हर मुमकिन कोशिश की है। यूनियन पब्लिक सर्विस कमीशन UPSC ने पहली बार सिविल सर्विस प्रिलिमिनरी एग्जामिनेशन 2026 के